रहे तो लब में सवार सब हैं कयादा मिसले हो बार में हूँ तेरे गुलिस्तान में सब गुल हैं बस एक अगर हूँ तो खार में हूँ तेरे गुलिस्तान में सब गुल हैं बस एक अगर हूँ तो खार में हूँ अल्लाह इन योर गार्डन Everyone is a beautiful flower. The only thorn is myself. Tere gulistan mein sab gul hain, bas ek agar hoon to khar mein hoon. Mujhe bhi kuch fikr-e-akhirat ho, bohut hi ghaflat shiar mein hoon. مجھے بھی کچھ فکر آخرت ہو بہت ہی غفلت شعار میں ہوں رہا میں بیکار زندگی بھر بس اب تو مشغول کار میں ہوں رہا میں بیکار زندگی بھر بس اب تو مشغول کار میں ہوں